होइन भाइ लामसँगको खुराइ त नै ताको त्यही भोक्सन गइचो अजराव चिनी कक दुखाको थाहा ना जरा त कबाङ करि खापा आङ दुइटा जरा नङ तिनी नै वान सुम पान्दान आङ नाराङ नै गाबुन यागुलो आङ तिनी नै वान सुम पान्दान आङ खोला बनाङकै फाइदी स्राप्सा जरा चाहिँ अरू चाप खानामा नि यागुलो तिनी नै वान सुम पान्दा आङ खोला बनाउने बुखाको थाहा ना